0: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
1: द मुसाफर साख तरवी नरे नरे जड़ा कवि कूर यादवी। अस्सलाम वालेकुम ग्रानो उदुन को जयम अदान सच शाहान जमा लखवा और द रेडियो अमन FM 88.4 बटग्राम द टूल टीम लखवा तास्टोल ता लुए अख्तर डेर डेर मुबारक शाह।
2: شریک چې دی یو بل په خوشحالو کې برابر وي، شریک چې دی یو بل په خوشحالو کې برابر وي، همدغه سی اختر وي، چې ټول خلک دی یو بل د جذباتو نه خبر وي، همدغه سی اختر وي. السلام علیکم، زیم اسد الله خان لغمانی زماده اړه او د ریډیو امن د ټول ټیم د اړه تاسو ته د غټ اختر خوشاله ډیر ډیر مبارک شه.
3: السلام علیکم، زیم ڈاکٹر نظام الدین جلال زمانہ طرفنا اور دا درمان ہومپیتھک میڈیکل سینٹر دا طرفنا تاستہ دا لوی اختر خوشحالی ڈیر ڈیر

0: आप सुन रहे हैं रेडियो अमन 88.4 बटाग्राम की इस्लामी नशरियात। हमारे साथ रहिएगा। रेडियो अमन, जज्बा है मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4, खुश रहने का जज्बा।
1: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
2: द मुसाफर उसाख तरवी नरे नरे जड़ा कवि कूर यादवी। अस्सलाम वालेकुम ग्रानो उदुन को जयम अदान सच शाहान जमा लखवा और द रेडियो अमन FM 88.4 बटाग्राम द टूल टीम लखवा तास्टोल उता लुए अख्तर डेर डेर उम्बारक शाह।
3: شریک چه دیوبل په خوشالو کې برابر وی، شریک چه دیوبل په خوشالو کې برابر وی، هم دغه سی اختر وی، چې ټول خلک دیوبل د جذباتو نه خبر وی، هم دغه سی اختر وی. السلام علیکم، زیم اسد الله خان لغمانی، زماده اړه او د ریډیو امن د ټول ټیم د اړه تاسو ته د غټ اختر خوشاله ډیره ډیره مبارک شه.
4: السلام علیکم، زیم ڈاکٹر نظام الدین جلال زمان طرفنا اور دا درمان ہومیوپیتھک میڈیکل سینٹر دا طرفنا تاستا دا لوی اختر خوشحالی ڈیر ڈیر

0: सर जी सीएमएस ऑलरेडी के करना स्टार्ट ना। निजाम सर ब्लैक, अता सर ब्लू
1: ब्लू
0: जी, या व्हाइट
1: या व्हाइट
0: जी। हमारे चाहने वालों को ईद मुबारक और हमें गिराने वालों को ईद मुबारक, हमें टकराने वाले को ईद मुबारक और हमें अपनाने वाले को ईद मुबारक और हमें याद रखने वाले को भी और हमें बुलाने वाले को ईद मुबारक और हमारे साथ हंसने वाले को भी
1: ईद मुबारक
0: और हमें रुलाने वालों को ईद मुबारक। जिन्होंने हमसे ताल्लुक खत्म कर दिया उन्हें भी ईद मुबारक। हाय अल्लाह सुमे
1: तो फिर रह गया कौन?
0: हाँ ना
1: रह गया कौन? दस बकार हुई
0: जी
1: कि बस हर चाहते ईद मुबारक
0: जी। लाने लिखिन लिबिया निजाम सर ब्लैक, अता सर व्हाइट या ब्लू?
1: व्हाइट और ब्लू
0: जी। अल्लाह दे रहम,
1: अल्लाह दे रहम, चिदा इनाम सुख गठ।
0: आओ ए सोंग बन, ए सोंग बन के जमाले वाला जमा दे दे दे दिन उम दे हाय अल्लाह ओ घर मुक तो पता ना येला कदास होए खने जो नुन देने दिली कले कने ब्याह बता तारी हमें वाद जमाले नसी
1: दीदी क्या यो खबर अपना राय जी करा
0: जी जी
1: मतलब चरता था चानुम जमाल भी
0: जमाल
1: मुं पुख्तो क्या कहते जमाल भी
0: जमाला
1: ओ जमाला चरते ही
0: ओ जमाल खाना ओ जमालुद्दीना
1: उनको भी कहना ओ जमाला
0: जी
1: ओ दा खैर दगन उन्दे सड़ी सरुम राजी जिने सरुम
0: यारा वाला ब्याह हुई कहना
1: जी
0: डटेरो मुनाफिक को पखंदा बांधे हो पुईशुमा
1: در دیر و منافق و پخنده بانی خوب پوی شما
0: جی خوزه در باز و پدی لاسو کی
1: تسبو
0: سڑی دوکه کی
1: خود در باز پلاسو کی تسبو سڑی
0: آو سڑی دوکه کی خیر آقا راگ سور ور سر برابر نو خود تاسو برابر که راگ سور راگ اندوانا
1: راگ اندوانا
0: راگ خطکه راگی شربت اور راگی وہا
1: راگی
0: وہا اے اللہ کلا کلا میں تپوس کا وجوندیم زکل استا پا عشق کی چیدیوانیم تاہر کریم امانا نہیریگ بل سوک نیم زڑگی استا لالیم خیر کا زدر نا پنایم خیر میں نئی تا تا زکا نیا دیگم چی پردیم
1: اوہ
0: راو میرا شاہ
1: زبردست
0: ڈیرا مانا نا
1: نظام سے اچھا سے لنڈے شانی سوال لارما
0: یہ سوالو نہ کوئی خود استاد سوالو نہ گربے ڈیر گرانی
1: نا یاد رات للخوی
0: جی
1: یا ہیرول خوی یاد یا ہیرول
0: دا خوا خبرش لبی مینا شورو کم کنا سوار
1: بس شیف دوارو دی اس وائے
0: سنگا
1: یاد خوی یا ہے رول
0: منہ دا خوڑیر گران سوال دی
1: سوال گران دی
0: خوصو بتاو ہم چی یاد خوی دا یادون دا شیوی کرنا
1: استا یادون لے ونے کرم
0: استا یادون لے ونے کرم چا خوش کوٹا وی او نیمش پا وی یوازی ناسی شیشی تا گوری یا کٹ کی ناسی او یادو نبی کل او خاندی او کل او جاڑی پا سوچو نو که دونه لارشی بنگلی جوڑی که جازو نو آخلی سمندرو که گرزی
1: اور دچا دواجی نیچی داسی مطلب سوچو نو که دونه مخ که لارشی
0: جی
1: سترگی دی کلاو شیغ مخ که
0: وای وای وای وای
1: نبیا
0: مرد رحمان صاحب غلی شه ته اسمان په کانو ولی اسمان په کانو
1: نیوشته
0: گوره خدا سے نه کیږي
1: نه نظام صاحب گوره کنه وی یاد خوی
0: خبر
1: یاداش
0: داسی کنا چکم سڑے تا یاد بھی کم کستا یاد بھی
1: پتا بٹوش کے لیے
0: اٹوش کے مطلب کم کست یاد بھی
1: جی
0: اغبم تا یاد بھی زمنگ زد انا پختو داسی وی چې مونږ یو بل سره رابطه نکو مونږ وایو هغه به مخکې میسج کوي دی وایي هغه به مخکې میسج کوي په دې پختو کې تاوری دی دی پختو د سړی پختې ماته په دې کې کلونه لاړ شي اوس تا ته خبر کوم دوستی کوي مینا کوي محبت کوي هر یو رشتہ پالې پہلا میسج به تکای پہلا پختنه به تکای پہلا تپوس به تکای کته دا وای چې دې بختر کی راضی ما خطا یادې زما د پلار مرګ لنه دراغله یادې زما د واله نه دراغله زما خبر ته نه دراغله سوال لاړ شم دا دا غلطه خبره چرته دا چې ونه کوي ته یا بلا شي میسج دی کالو نوم را روان دی خو زه یو کال به پکې واخلو چې څوک ته خوش نصیبه
1: بالکل
0: سلام علیکم سلام علیکم ہلو
1: وعلیکم السلام
0: مرگری مرگری یو خبر او کما کله چې موږ ډېر خسته ټاپک راو خسته باس شروع وکنه نو ما ته کاری چې تاسو بیا د خبره تاسو بیا ازمی گینه وا دا شوې مړی اختر دی را
1: اختر پرې دې سینه غلط چې نه چې تاسو قصایی لیدل

0: यो जरूरी ऐलान द न्यू जर्मन होम्योपैथिक मेडिकल सेंटर मशर डॉक्टर प्रोफेसर होम्योपैथिक डॉक्टर अकबर कुरैशी सेब्बा द 21 महीना तरद्वेम जून पोरे पर चुटेवी द डॉक्टर सेब मरीजान द खपल चेकअप द पारा पर द्रेम जून यानी द बुध परवस क्लिनिक ता तशरी प्रोड़े से द मजीद मालूमातो द पारा पदे नंबर राबिता उकड़े 0311 84 33 888।
1: السلام علیکم ورحمۃ اللہ وبرکاتہ گران اوریدن کو زیم حیات اللہ حیات زمال طرفا او دا نیو جرمن ہومیوپیتھک میڈیکل کلینک لطرفا تاسو ٹولو تا دا غٹ اختر غٹی خوشحالی ڈیر ڈیر مبارک شاہ معزز اوریدن کو نیو جرمن ہومیوپیتھک میڈیکل کلینک با دا اختر نپس 3 جون یعنی دا بدھ پر زبان دبا دوبارہ بلاوی گی
2: امن دروح سندر ادا